0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा।
2: नमस्कार श्रोतावृन्द, एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ। म दिनिता रिसाल। कार्यक्रम सुरु गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भइरहेको भूमि कुलीन राष्ट्रका उरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति एसबीएस नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ। हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोतावृन्द, हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने एसबीएस नेपालीको रेडियो कार्यक्रम तपाईँले हरेक बिहिबार र आइतबार एसबीएस रेडियो 2 मा अपराह्न 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुन्छ। र यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार एसबीएस साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार एसबीएस रेडियो 2 मा पुनः प्रसारणमा सुनिरहनु भएको छ। तपाईँको साथमा छु म दिनिता, मेलबर्न रहेको एसबीएसको आज भने स्टुडियो 1 बाट म आइरहेकी छु। र अब भने आजको कार्यक्रममा के विषयवस्तु छन् त्यसबारे तपाईँहरूलाई जानकारी दिइहालौँ फटाफट। हरेक बिहिबार चाहिँ हामी कार्यक्रम सुरु गर्नेछौँ विश्व समाचारबाट, त्यसपछि आर्थिक विषयवस्तु जोड्नेछौँ क्यापिटल गेन्स ट्याक्स सम्बन्धी, के अब अस्ट्रेलियामा क्यापिटल गेन्स ट्याक्समा फेरबदल गरिँदै गर्दा न्युजिल्यान्डमा लगानी गर्न पो फाइदाजनक हुने हो कि भन्ने प्रश्नहरू उठिरहेका छन्, त्यसबारे हामी केही बेरमा चर्चा गरौँला। र त्यस्तै गरी श्रोतावृन्द, अब तपाईँले आज हामीलाई बिहिबार सुनिरहनु भएको छ भने भोलि शुक्रबार मे 29 चाहिँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस, हिमालय डे, एभरेस्ट डे रहेको छ। सोही सन्दर्भमा धेरैवटा रमाइला कुराकानीहरू लिएर आएका छौँ। हामी तपाईँलाई सगरमाथाको चुचुरोमा पनि लिएर जाने प्रयास गर्नेछौँ आज, र रमाइला गीत सङ्गीतहरू पनि हामीसँग छन्। र कार्यक्रमको अन्त्यसम्म सुनेर साथ दिनुहोला। एउटा निकै नै विशेष कुराकानी पनि लिएर आएका छौँ, अलिकति साहित्य, अलिकति गीत सङ्गीत, र धेरैजनाको लागि चाहिँ बाल्यकालको याद पनि हुनसक्छ होइन। त्यसको लागि चाहिँ के छ त आज कार्यक्रममा भनेर थाहा पाउनको लागि अवश्य पनि अन्त्यसम्म सुनेर साथ दिनुहोला, दिनुहुन्छ भन्ने आशा राख्दछु। र अहिलेको लागि भने अब कार्यक्रममा हामीसँग तपाईँ पनि जोडिन चाहनुहुन्छ, आफ्ना केही विचारहरू व्यक्त गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई मेसेज गर्न सक्नुहुन्छ। नम्बर म भन्न गइरहेकी छु 04-39-799-767। नम्बर फेरि पनि एकपटक 04-39-799-767। 04-39-799-767, 04-39-799-767। अहिलेको लागि भने कार्यक्रम सुरु गरौँ विश्व समाचारबाट। प्रस्तुत गर्दै हुनुहुन्छ सिडनीबाट सहकर्मी सुनिता पोखरेल।
3: धन्यवाद दिनिताजी, र एसबीएस नेपालीको कार्यक्रम सुनेर बस्नुभएका तपाईँहरूलाई मेरो तर्फबाट पनि नमस्कार। अब पालो भएको छ पछिल्ला 7 दिनका विश्व घटनाबारे सुन्ने, जसका प्रमुख विषयहरू छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानले 10 हप्तादेखि चलिरहेको युद्ध अन्त्य गर्न दिएको प्रतिप्रस्ताव अस्वीकार, हन्टा भाइरस प्रभावित जहाजमा रहेका अस्ट्रेलियनहरूलाई देश फर्काउने तयारी, र बेलायतका प्रधानमन्त्रीद्वारा आफ्नो राजीनामा दिने कुनै योजना नभएको स्पष्ट। अब समाचार विस्तारमा। घातक हान्टा भाइरस प्रकोपबाट प्रभावित क्रूज जहाजमा रहेका यात्रुहरूको अन्तिम समूह पनि जहाजबाट ओर्लिएर क्वारेन्टिनमा बस्नका लागि 20 भन्दा बढी देशतर्फ उडान भरेका छन्। एक फ्रेन्च महिलामा पछिल्लो पटक संक्रमण पुष्टि भएको छ भने प्रारम्भिक परीक्षणपछि एक अमेरिकनमा पनि संक्रमण भएको आशंका गरिएको छ। अस्ट्रेलिया सरकारले उक्त जहाजमा रहेका 4 अस्ट्रेलियन नागरिक, 1 स्थायी बासिन्दा र 1 न्युजिल्यान्डका नागरिकलाई यसै साता अस्ट्रेलिया आइपुग्ने गरी उडान मार्फत ल्याउने व्यवस्था गरेको छ। ती यात्रीहरूमध्ये कसैमा पनि हालसम्म लक्षण देखिएको छैन, तर अस्ट्रेलिया पुगेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिने र क्वारेन्टिनमा राखिनेछ। उनीहरूलाई पर्थ नजिकैको क्वारेन्टिन केन्द्रमा कम्तीमा 3 सातासम्म राखिने बताइएको छ। अब अब युरोभिजनको प्रसङ्ग. युरोभिजन गीत प्रतियोगिता सप्ताह सुरु भएको छ, जस अन्तर्गत हजारौं प्रशंसक र कलाकारहरू उद्घाटन परेडका लागि अस्ट्रियाको राजधानी भियनामा फेला भएका छन्। अस्ट्रेलियाबाट डेल्टा गुड्रम अन्य कलाकारहरूसँगै टर्कोइस कार्पेटमा सहभागी भइन्। उनले डेनमार्क, फिनल्याण्ड र फ्रान्सका दर्शकमा लोकप्रिय कलाकारहरूसँगै उपस्थित भई प्रशंसकहरूसँग भेटघाट गरेकी छिन्। युरोपबाट अब अमेरिकातिर लागौं, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अत्यन्तै कमजोर अवस्थामा रहेको बताएका छन्। उनले अमेरिकी शान्ति प्रस्तावप्रति इरानको प्रतिक्रियालाई मूर्खतापूर्ण भन्दै आलोचना गरेका हुन्। इरानले आइतबार युद्ध अन्त्यका लागि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको थियो, जसमा लेबनन पनि समेटिएको छ। इरानले युद्धबाट भएको क्षतिका लागि क्षतिपूर्ति माग गरेको छ भने अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दी अन्त्य गर्न र इरानी तेल बिक्रीमाथिको प्रतिबन्ध हटाउन पनि आग्रह गरेको छ। अमेरिकाले भने इरानको आणविक कार्यक्रम जस्ता विवादास्पद विषयमा वार्ता सुरु गर्नुअघि युद्ध रोक्न प्रस्ताव गरेको थियो। ट्रम्पका अनुसार युद्ध विराम अहिले निकै संवेदनशील अवस्थामा रहेको छ।
4: Unbelievably weak. I would call it the weakest right now after reading a piece of garbage they sent us. I didn't even finish reading it. They said I'm not going to waste my time reading it. I would say it's one of the weakest right now. It's on life support.
3: मध्यपूर्वको युद्धका कारण स्थगित गरिएको चीन भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङ प्रस्थान गरेका छन्। मे 13 15 तीन दिने यो भ्रमण पछिल्ला 9 वर्षमा कुनै अमेरिकी राष्ट्रपतिले गरेको पहिलो चीन भ्रमण हो। भ्रमणका क्रममा अमेरिकी सोयाबिन निर्यात, रुससँग चीनको सम्बन्ध तथा एआई लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। ट्रम्पले मध्यपूर्वको युद्ध पनि छलफलको प्रमुख विषय बन्ने बताएका छन्।
5: I think he's been relatively good, to be honest with you. You look at the blockade, no problem. They get a lot of their oil from that area. We've had no problem, and he's been a friend of mine. He's been somebody that we get along with. And I think you're going to see that good things are going to happen. This is going to be a very exciting trip. A lot of good things are going to happen.
3: संयुक्त अधिराज्यका प्रधानमन्त्री के स्टामरले राजीनामा दिने कुनै योजना नभएको बताएका छन्। गत साता स्थानीय काउन्सिलको निर्वाचनमा ऐतिहासिक हार बेहोरेपछि आफ्नै लेबर पार्टीभित्रबाट उनलाई पद छोड्न दबाव बढिरहेको छ। पदमा कायम रहने स्टामरको अडानका कारण उनको सरकारका केही कनिष्ठ सदस्यहरूले विरोध स्वरूप राजीनामा दिएका छन्। यसलाई सन् 2029 हुने अर्को आम निर्वाचन अघिको निकै खराब संकेतका रूपमा हेरिएको छ। तर स्टामरले भने चुनौतीपूर्ण समयमा देशको नेतृत्व
6: We are not just facing dangerous times, but dangerous opponents. Very dangerous opponents. This hurts not just because Labour has done badly, but because if we don't get this right, our country will go down a very dark path.
3: नेशनल रग्बी लिग एनआरएलमा पेनरिथ प्यान्थर्सका प्रशिक्षक आइभन क्लियरीले अर्को सिजनको अन्त्यपछि पद छोड्ने घोषणा गरेका छन्। क्लियरीको प्रशिक्षणमा पश्चिमी सिडनीस्थित टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। पेनरिथले सन् 2021 2024 लगातार 4 पटक प्रिमियरसिप जितेको थियो भने यस सिजनमा पनि टोली शीर्ष प्रतिस्पर्धीहरूमध्ये एक बनेको छ। तर 55 क्लियरीले आफूले पद छोड्ने निर्णय गर्नुका कारण उक्त असाधारण सफलता नभएको बताएका छन्।
7: I still feel driven for achievement now, so it's not really that. It might be easier though, to be honest. If I hadn't, you know, had that sort of success, and I might have been different. I mightn't have been in a job though either. So it's more just to pivot and do something a little different.
3: यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै। यस्तै समाचार र जानकारीमूलक सामग्रीहरूका लागि एसपिएस नेपालीको पडकास्टलाई आफ्नो मोबाइलमा एसपिएस अडियो एप डाउनलोड गरी फलो गर्नुहोस्। साथै एसपिएस नेपालीबारे थप जान्न वा हाम्रा प्रस्तुतिहरूलाई एकै ठाउँमा पाउन हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा जानुहोस् वा फेसबुक, इन्स्टा र एक्समा एसपिएस नेपाली भनी खोजेर लाइक र फलो गरेर हामीसँग जोडिनुहोस्। कार्यक्रमका बाँकी प्रस्तुतिहरूका लागि भने फेरि पनि मेलबर्नतर्फ लागौँ, जहाँ हुनुहुन्छ सहकर्मी दिनिता रिसाल।
2: धन्यवाद सुनिताजी। र श्रोताहरू, यो साप्ताहिक विश्व समाचार सुन्नुभयो सहकर्मी सुनिता पोखरेलबाट। र अब भने कार्यक्रमको सुरुवातमा भने झैँ यस हप्ताको, यस महिनाको भनौँ न, अहिले हालसालैको एकदम समसामयिक विषय, बजेटपछि चाहिँ निकै चर्चामा आएको विषय क्यापिटल गेन्स ट्याक्सको बारेमा कुराकानी गर्नतर्फ लागौँ। श्रोताबिन्द, अस्ट्रेलियामा अब आवास सम्बन्धी करमा प्रस्तावित परिवर्तनहरूबारे चर्को बहस भइरहेका छन् होइन। यही महिना सँगै ट्रेजरर जिम चामर्सले बजेट घोषणा गरेर केही परिवर्तनहरूका बारेमा बताए सँगै, र यसपछि चाहिँ अब केही लगानीकर्ताहरूले अब न्युजिल्यान्डको लगानी बजार चाहिँ नियालिरहेको पाइएको छ, किनभने न्युजिल्यान्डमा चाहिँ अस्ट्रेलियाको जस्तो इन्भेस्टमेन्ट प्रपर्टीमा धेरै क्यापिटल गेन्स ट्याक्स लागू गरिएको छैन। तर यो सोचे जस्तो सहज होला त? विज्ञहरू के भन्छन्? सुनौ यो विस्तृत रिपोर्टमा। सङ्घीय बजेटको प्रभावबारे बहस जारी रहँदा केही लगानीकर्ताहरूले अस्ट्रेलियाभन्दा फरक कर व्यवस्था भएको न्युजिल्यान्डतर्फ ध्यान दिन थालेका छन्। र यो आकर्षणको मुख्य कारण हो न्युजिल्यान्डको क्यापिटल गेन्स ट्याक्स व्यवस्था अस्ट्रेलियाको जत्तिको जटिल नहुनु। सरल भाषामा भन्नुपर्दा क्यापिटल गेन्स ट्याक्स अर्थात् सिजिटी भनेको तपाईँले सम्पत्ति बेच्दा पाउने मुनाफामा लाग्ने कर हो। न्युजिल्यान्डमा भने तपाईँले कुनै रेजिडेन्सियल इन्भेस्टमेन्ट प्रपर्टी बेच्नुभयो भने त्यसमा कर लाग्छ कि लाग्दैन भन्ने कुराको निर्धारण ब्राइट लाइन टेस्ट भन्ने एउटा नियम अनुसार गरिन्छ, जस अन्तर्गत दुई वर्षभन्दा लामो समयका लागि राखिएका आवासीय सम्पत्ति बिक्रीबाट आउने नाफामा सामान्यतया कर लाग्दैन। दुवै देशका नियमबारे जानकार रहेका न्युजिल्यान्ड ट्याक्स अकाउन्टेन्ट्समा कार्यरत माइक रेडी भन्छन् कि यो प्रावधानले न्युजिल्यान्डमा लगानी गर्न केही हदसम्म भने सहज बनाउन सक्छ।
8: There is a fixed 2-year bright line period. If you've purchased a residential property, you sell it within 2 years, CGT applies. If you hold it for longer than 2 years, CGT under the bright line test will no longer apply.
2: सबै अवस्थामा यस्तै सजिलो नहुन पनि सक्छ, तर अस्ट्रेलिया सरकारले हालै घोषणा गरेको सन् 2026 सङ्घीय बजेटमा क्यापिटल गेन्स ट्याक्समा गरेको फेरबदल भन्दा चाहिँ लचिलो नै मानिएको छ। अस्ट्रेलियामा दुई दशकभन्दा लामो समयदेखि लगानीकर्ताहरूले पाउँदै आएको 50% क्यापिटल गेन्स ट्याक्स छुट सरकारले हटाउँदैछ। यो परिवर्तन पुराना अर्थात् स्थापित घरहरूमा लागू हुनेछ भने नयाँ निर्माण भएका घरहरू भने यसबाट प्रभावित नहुने बताइएको छ। त्यसो भए के न्युजिल्यान्डको तुलनात्मक रूपमा चिलो सिजिटी व्यवस्थाले थप अस्ट्रेलियन लगानीकर्ताहरूलाई त्यहाँ आकर्षित गर्न सक्ला त? इन्डिपेन्डेन्ट प्रपर्टी इकोनोमिस्ट क्यामरन कुशर भने यो कुरासँग खासै सहमत देखिँदैनन्।
9: There's a reason why people tend to invest in Australia rather than New Zealand. And I guess there's also a reason why we see so many more New Zealanders coming to Australia than we see people moving the other way. Obviously, Australia is a stronger economy. I think you know, you find that a lot of New Zealanders move to Australia because there's more opportunity here in Australia.
2: कुशर भन्छन् कि अस्ट्रेलिया सरकारको कडाईको जवाफ न्युजिल्यान्डमा भेटिन्छ भन्ने कुनै ग्यारेन्टी छैन, किनभने पछिल्ला वर्षहरूमा न्युजिल्यान्डमा घर जग्गाको मूल्य उल्लेखनीय रूपमा घटेको छ। बजारमा केही सुधारका सङ्केत देखिए तापनि कोभिड महामारी ताकाको अवस्थाको तुलनामा मूल्य अझै पनि 15% भन्दा धेरै दरले ओह्रालो लागेको पाइन्छ।
9: Like for like in terms of affordability, New Zealand probably is somewhat more affordable than Australia is now. But again, I think if you're going to invest in that market, you've probably got to look at what are the prospects going forward. And, you know, with much slower population growth, with a less diversified economy, I'd probably question for someone in Australia if it's actually worthwhile for them to go and invest in New Zealand.
2: एएनजेडका चिफ इकोनोमिस्ट रिचर्ड यत्सिङ्गाका अनुसार सङ्घीय बजेटमा घोषणा गरिएका परिवर्तनहरू पछिल्ला धेरै दशक यताकै सबैभन्दा ठूला कर सुधार मध्येका हुन्, जसले आउँदा धेरै वर्षहरूसम्म लगानीकर्ताहरूको निर्णयमा प्रभाव पार्ने सम्भावना छ। तर न्युजिल्यान्डमा लगानी गर्नाले अस्ट्रेलियन लगानीकर्ताहरूलाई यी सुधारबाट उम्किने सहज विकल्प दिन्छ भन्ने कुरामा उनले प्रश्न उठाएका छन्।
10: In the 2 weeks since the budget, it is really a tax question about whether you can get better investment outcomes investing in New Zealand property. If you're an Australian tax resident, of course, you pay tax on your worldwide assets and income under Australian tax law. So it's not obvious to me, while I'm not a technical expert in the area, that investing in New Zealand property is a way around the changes in the budget.
2: मुख्य जटिलता नै यही हो, ट्याक्स. न्युजिल्यान्डको लचिलो क्यापिटल गेन्स ट्याक्स व्यवस्थाबाट फाइदा लिने सोचिरहेका अस्ट्रेलियनहरूले त्यहाँ रहेको आफ्नो सम्पत्ति बेच्दा कर भने अस्ट्रेलियामै तिर्नुपर्न सक्ने दुवै देशको बजार बुझेका ट्याक्स एक्सपर्ट रेडी बताउँछन्. किनभने सामान्यतया अस्ट्रेलियन ट्याक्सेसन अफिस एटिओले तपाईँको विश्वव्यापी आमदानी अर्थात् वर्ल्ड वाइड इन्कमको आधारमा ट्याक्स काट्छ.
8: Australian tax residents are generally assessed on their worldwide income. So irrespective of any tax they have to pay in New Zealand or don't have to pay in New Zealand, they still have to do the square up under Australian tax rules when they're completing their Australian income tax return.
2: अब डबल ट्याक्स अग्रिमेन्ट गरेर दोब्बर ट्याक्स तिर्नबाट बच्न सकिन्छ भन्ने प्रश्न पनि तपाईँको हुनसक्छ. तर त्यसो भन्दैमा अस्ट्रेलियन नागरिकहरूले अस्ट्रेलियामा न्युजिल्यान्डको नियम पालना गर्न भने नमिल्ने रेडीको भनाइ छ.
8: The double tax agreement is just that. It stops you from paying tax twice. And so what happens is, as New Zealand gets the tax in the first instance, when you are then completing the Australian income tax return, that's taxed under Australian rules and you will get a credit for the tax that was paid in New Zealand. So you'll end up paying the same amount between the two countries as you would generally if that property was located somewhere in Australia.
2: उनी भन्छन् कि दुई छिमेकी देशका कर सम्बन्धी नियमहरूबारे अल्मलिनु सामान्य नै हो. आफ्नो कामका क्रममा पनि उनले अस्ट्रेलियाको कर छल्न न्युजिल्यान्डमा लगानी गर्नेहरू पनि भेटेका छन्.
8: It is something that we are seeing a lot of. And unfortunately, spending our time trying to reduce tax penalties where people have either paid their taxes in the wrong country or not made the disclosures in both countries about their activities.
2: र श्रोतावृन्द, तपाईँलाई चाहिँ के लाग्छ, अब लगानी अस्ट्रेलियामै गर्ने हो कि न्युजिल्यान्डतिर लाग्ने हो? होइन, तपाईँको जवाब हामीलाई अवश्य पनि मेसेजमा पठाउनुहोस्. नम्बर हो 0439799767. फेरि पनि एकपटक 0439799767. र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस रिपोर्टमा व्यक्त गरिएका विचारहरू जानकारीहरू साधारण प्रकारका रहेका छन्. तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ र आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्. र एसबीएस न्युजका लागि जोजी हार्वीद्वारा तयार पारिएको यो सामग्री एसबीएस नेपालीमा सुन्नुभयो. अवश्य पनि म दिनिता रिसालको आवाजमा, र यो जस्तै अन्य आर्थिक विषयवस्तु थुप्रै सामग्रीहरू हाम्रो वेबसाइटमा रहेका छन् र हरेक महिना हामीले आर्थिक कुराकानी पनि गर्ने गरेका छौँ आर्थिक सल्लाहकारसँग. त्यसका लागि केही प्रश्नहरू छन् भन्ने पनि अवश्य हामीलाई पठाउन सक्नुहुन्छ. हाम्रो सोसियल मिडियाको ह्यान्डल फेसबुक, एक्स र इन्स्टाग्राममा एसबीएस नेपाली, र इमेल ठेगाना भने nepali.program@sbs.com.au रहेको छ. अहिलेको लागि भने कार्यक्रममा पहिलो ब्रेकको पालो, त्यसपछि हामी सगरमाथा दिवसको प्रसङ्गमा रहेका थुप्रै रमाइला कुराकानीहरू लिएर आउनेछौँ. सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम.
1: तपाईँ एसबीएस नेपालीको साथमा हुनुहुन्छ.
11: At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
12: SBS का टीवी र रेडियो च्यानलहरुमा के सामग्रीहरु प्रस्तुत हुँदैछन् जान्नका लागि sbs.com.au/guide मा जानुहोस्.
1: Insight SBS को एक पुरस्कार विजेता कार्यक्रम हो. अरूले समावेश नगर्ने जल्दो बल्दो विषयमा निर्भीक हुँदै यो कार्यक्रमले बहस सञ्चालन गर्छ हरेक मंगलबार राति 8:30 बजे SBS र अन डिमान्डमा.
12: एनआइटिभीमा आदिवासी तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूका लागि महत्त्वपूर्ण विषयहरूको बारेमा जान्नुहोस्. एनआइटिभी च्यानल 34 र एसबीएस अन डिमान्डमा. च्यानल 33 एसपीएस फूडले स्वादिष्ट खानाका जानकारी र स्थानीय एवं अन्तर्राष्ट्रिय खानाका सर्वोत्कृष्ट नामहरू प्रस्तुत गर्दछ। एसपीएस फूड 24 घण्टा च्यानल 33।
13: I'm Janice Peterson from SBS World News, and I'm here to help you improve your English pronunciation. This short lesson is only about 5 minutes, so you can easily fit it into your day, perhaps on your lunch break.
14: SBS Learn English helps Australians speak, understand, and connect.

पुनः स्वागत छ श्रोताबृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता रिसाल। मेलबर्नमा रहेको फ्लिन्डर्स स्ट्रिट स्टेसन अगाडि जुन फेडरेसन स्क्वायर छ त्यहीँ छ हाम्रो स्टुडियो। आज भने स्टुडियो वानबाट आइरहेकी छु र तपाईँले हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ आज बिहिबार एसबीएस साउथ एसियनमा, र हामी पुनः प्रसारण भने आइतबार अपरान्ह 4-5 बजेसम्म एसबीएस रेडियो 2 आइरहेका छौँ। र तपाईँ चाहिँ कहाँबाट के गर्दै हामीलाई सुनिरहनु भएको छ, कार्यक्रम कस्तो लागिरहेको छ, अझै के विषयवस्तुहरू सुन्न चाहनुहुन्छ, वा केही गीतहरू स्पेसल डेडिकेसन केही गर्न चाहनुहुन्छ भने अवश्य पनि हामीलाई रेडियो प्रत्यक्ष सुनिरहनुभएका श्रोताहरूका साथसाथै हामीलाई पडकास्टमा, क्याचअप रेडियोमा, वा पछि आफ्नो फुर्सदको समयमा अन डिमान्डमा सुनिरहनुभएका श्रोताहरूले पनि एसएमएस पठाउन सक्नुहुन्छ। तपाईँका जवाबहरू हामी श्रोताहरूसम्म पुर्याउने प्रयास गर्नेछौँ। नम्बर हो 04397997। नम्बर फेरि पनि एकपटक 04397997। र श्रोतावृन्द, अलिकति कार्यक्रमको बारेमा थप जानकारी दिनुपर्दा चाहिँ तपाईँले हामीलाई एसबीएस साउथ एसियन त भइहाल्यो डिजिटल रेडियोमा, त्यस्तै गरी आफ्नो डिजिटल टिभीको च्यानल 305 वा एसबीएस अडियो एप निशुल्क डाउनलोड गरेर एपमा पनि सुन्न सक्नुहुन्छ। यसै गरी हामी एसबीएस अन डिमान्डमा पनि रहेका छौँ, र यो बाहेक हाम्रा अन्य पडकास्ट सामग्री, थप समाचारहरू भने हाम्रो वेबसाइटमा पनि उपलब्ध हुने नै छन्। ठेगाना हो sbs.com.au/nepali।

0: र श्रोतावृन्द, अब भने पालो भएको छ ब्रेक अघि भने चाहिँ सगरमाथा दिवसको बारेमा कुरा गर्ने आजको कार्यक्रमको एक हिसाबमा हाम्रो प्रमुख विषय पनि भन्न मिल्छ होइन। यस सम्बन्धीमा आज थुप्रै रमाइला कुराकानीहरू तपाईँहरूकै लागि हामीले लिएर आएका छौँ। र अलिकति इतिहासलाई फर्किएर हेर्दा, इतिहासका पानाहरू पल्टाउँदा भनौँ न, सन् 1953 न्युजिल्यान्डका सर एडमन्ड हिलरी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेको दिनको सम्झनामा हरेक वर्ष मे 29 इन्टरनेसनल एभरेस्ट डे भनेर सगरमाथा दिवस मनाउने चलन छ। तपाईँले यदि हामीलाई आज बिहिबार प्रत्यक्ष सुनिरहनु भएको छ भने भोलि शुक्रबार पर्यो र आइतबार प्रत्यक्ष प्रसारणमा वा पडकास्टमा क्याचअप रेडियोमा सुनिरहनु भएको छ भने चाहिँ यस वर्षको अन्तर्राष्ट्रिय सगरमाथा दिवस सम्पन्न भइसकेको हुन्छ होइन। र यसै क्रममा आज हामी एक विशेष कुराकानी लिएर आएका छौँ सर एडमन्ड हिलरीका छोरा पिटर हिलरी र उनका पनि छोरा जोर्ज हिलरीसँगको। न्युजिल्यान्डमा बस्दै आएका पिटर हिलरी नेपाल लगायत हिमालय क्षेत्रमा परोपकारी काम गर्दै आएको संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसन एएचएफका एक संस्थापक निर्देशक पनि हुन्। उनी आफू पनि एक माउन्टेनियर हुन् र उनले पनि दुईपटक सगरमाथाको चुचुरो चुमेका छन् र 5 चाहिँ एक्सपेडिसन गरेका छन् माउन्ट एभरेस्टमा उनका अनुसार। र एएचएफको आयोजनामा हालै मेलबर्नमा यही मंगलबार मे 26 भएको हिमालय डे कार्यक्रममा पुगेका पिटर हिलरी र उनका छोरा जोर्ज हिलरीसँग हामीले एकैसाथ कुराकानी गरेका छौँ र त्यही कुराकानीको छोटो अंश यहाँहरूलाई सुनाउन गइरहेकी छु। सुरुमा भने सर एडमन्ड हिलरीलाई कसरी सम्झन्छन् त उनका छोरा पिटर र नाति जोर्ज हिलरी।
1: So I'll just start with the good bit first, I guess, with Himalaya Day approaching. How do you feel when you tell people that your father was the man, you know, one of the men who summited Everest first in the whole entire world?
2: Well, of course, I grew up with it, but I'm very proud of it because they were going into the unknown. I mean, I think we hear about lots of ascents like we have over this past week of people climbing Mount Everest. But we know the route, and you've got strong climbers going up, putting in fixed ropes and enabling you. But the most important thing is people know people have gone there before. If they can do it, surely I can do it if I've done the right preparations. When my father and Tenzing were up there, all there was defeat of other teams. People had lost their lives. People had failed to get any higher. They came back talking about the technical difficulties, the extreme elevation, the impact on people. So they would have gone up with a lot of anxiety. You know, can we climb some of the features of the mountain? And will we stay conscious? And of course, when they stood on the summit, they sent a message to everyone that yes, we can. It was really an amazing affirmation of what people can do.
1: What's your fondest memory of your grandfather?
3: Oh, I see my grandfather every time I was in New Zealand, and he was becoming an older gentleman by the time I was growing up, so unfortunately we couldn't go hiking or climbing together, but we'd go to his house and we'd sit around, he'd have a cup of tea, I'd have a Ribena cordial, was the drink of choice at his place, and it was always nice. We'd get his big chair, go out to the back deck and sit outside, and he was more interested in sort of what I was up to as a young boy, sort of that normal grandfather-grandson relationship. But it was very special to have those intimate moments. And then it's still ongoing special in a way, because you come to events like this and people have met my grandfather or they look up to him and realize there's that enduring legacy. So it's very nice.
0: र त्यस्तै गरी अब यस वर्षको हिमालय डेका लागि चाहिँ पिटर हिलरीको सन्देश के छ त त्यो पनि सुन्नतर्फ लागौँ।
2: Oh, look, I think it always feels good. It's always good to think about what you can achieve if you really put your mind to it. And I think that's the opportunity, not just to remember an historical event that actually reminded us that we can really do more than we thought we could before. But it's about setting our own goals. And that's why I think it's wonderful that people go to the Himalayas. It's good for the economy. It's good for your own ambitions, because someone who climbs a big mountain like Everest or Makalu or Choyu or any of the great Himalayan peaks, they are truly changed forever by their exertions, by basically, dealing with their own personal doubts about whether they can achieve it. And they walk away from that mountain much taller than they were when they went to it.
0: र उनी थिए सन् 1953 पहिलोपटक सगरमाथा शिखरको सफल आरोहण गरेका सर एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पा जसले सँगै गरेका थिए. सर एडमन्ड हिलरीका छोरा पिटर हिलरी र जोर्ज हिलरीसँगको यो छोटो कुराकानी सुन्नुभयो. पुरा कुराकानी तपाईँले आज नभए भोलि भोलि सगरमाथा दिवसको दिनमा चाहिँ हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ र कुराकानीका भिडियोहरू सोसियल मीडियामा पनि हेर्न सक्नुहुन्छ. श्रोताबृन्द, यो भन्दै गर्दा भर्खरै पिटर हिलरीको कुराकानीमा तपाईँले याद गर्नुभयो होला त्यो सानो भाग जहाँ उनले भनेका थिए कि अब इफ यु पुट यर माइन्ड टु इट भनेर, होइन, सोच्यो भने जे पनि गर्न सकिन्छ भन्ने जुन कुरा थियो. अब त्यस्तै एउटा प्रेरणादायी कथा चाहिँ हालै अस्ट्रेलियाकै मेलबर्नकी एक किशोरीले पनि त्यस्तै एउटा इतिहास रचेकी छिन्. मेलबर्नकी 18 वर्षीय किशोरी बियङ्का एडलर, जसले चाहिँ सगरमाथाको शिखरमा पुग्ने सबैभन्दा कम उमेरकी अस्ट्रेलियन बन्दै इतिहास रचेकी थिइन् केही दिन अघि मात्रै, र उनीसँग पनि हामीले कुराकानी गरेका थियौँ. र उनको अनुभव चाहिँ कस्तो रह्यो उनीसँग सहकर्मी आभास पराजुलीले गर्नुभएको कुराकानीको यो छोटो अंश अबको प्रस्तुतिमा सुन्नतर्फ लागौँ.
4: How long did you guys hold the fort at the top of the world for? Like,
5: I actually wasn't sure, and I just checked the other day to see how long between my first photo and my last photo, and it was about 20 minutes actually. And there was a little bit of waiting because you have to let other people. We were the second group on the summit that day, and we just had to let other people take their photos, and you need everyone to have their moment on the top of them, on the top of the world. And yeah, it's, we also have to be super mindful to not take our big gloves off for too long, and because that's also how we can get frostbite. And yeah, there's a lot of things to think about.
4: And what message do you have for other girls and young women in Australia, Nepal, and around the world?
5: I just say, even though these mountains can seem very big and daunting, that it's really important to know that you can train and build up to be able to climb these big mountains, and we're just as strong as any of the other men on the mountain, even though there's only about, this year there was only about 20% women, but we can be stronger and as strong as the men that are here, and we can set big goals and train really hard, and we can achieve what we want out when we want to.
0: उनी थिइन् मेलबर्नकी 18 वर्षीय बियङ्का एडलर, जसले चाहिँ केही दिन अघि मात्रै, हालै भनौँ न, अस्ट्रेलियाबाट चाहिँ सबैभन्दा कान्छो कान्छी उमेरबाट चाहिँ सगरमाथा आरोहण गरेको रेकर्ड भर्खरै कायम गरेकी छिन्. र उनीसँगको पुरा कुराकानी पनि हामीले पडकास्टमा राखिसकेका छौँ, सोसियल मिडियामा भिडियो पनि छ, र तपाईँहरूमध्ये धेरैजनाले कमेन्ट पनि गर्नुभएको छ, होइन, उनलाई अब बधाई दिँदै प्रेरणादायी छ भनेर. अब कुराकानी सुन्न भ्याउनु भयो कि भएन पडकास्टमा पुरा इन्टरभ्यू, हामीलाई अवश्य पनि एसएमएस गरेर तपाईँको प्रतिक्रिया बताउन चाहनुहुन्छ भने मेसेज गर्न सक्नुहुन्छ. आज हाम्रो नम्बर रहेको छ 0439799767. नम्बर फेरि पनि एकपटक अलि बिस्तारै भन्छु, नोट गर्नुहोस् है त, 0439799767. र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन. र श्रोताबृन्द, त्यस्तै बियङ्का एडलरले भर्खरै आफ्नो कुराकानीमा भन्दै थिइन्, होइन, यस वर्ष चाहिँ सगरमाथा आरोहण गर्ने सबै आरोहीहरूमध्ये महिलाहरूको सङ्ख्या चाहिँ अलिक कम थियो भनेर. तिनैमध्ये हामी अब अर्की एक महिला पर्वतारोहीसँगको कुराकानी पनि लिएर आएका छौँ. नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठ, तपाईँले नाम सुन्नुभएकै होला, होइन, निकै चर्चितै छिन् उनी पनि सोसियल मिडियामा, र उनीसँगको कुराकानी पनि हामी सुन्नेछौँ केही बेरमा. अहिलेको लागि भने कार्यक्रममा घडीले ठ्याक्कै ब्रेक जाने पालो भयो भन्दैछ मलाई, है, छोटो ब्रेक लिएर हामी फेरि पनि आउँदैछौँ. सुन्दै गर्नुहोला एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम.
6: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
7: SBS South Asian brings you closer to South Asia. News in 10 languages, the SBS Spice podcast, and the hottest tracks on SBS South Asian radio. There is so much to explore. Check it out now on the SBS Audio app or website.
8: नेपाली कार्यक्रम र पोडकास्ट सुन्न SBS Audio app सर्वोत्तम उपाय हो। आजै App Store वा Google Playबाट SBS Audio app निशुल्क डाउनलोड गर्नुहोस्।
9: अन्तर्राष्ट्रिय वृत्तचित्रदेखि पुराना सर्वोत्कृष्ट सिनेमाहरूसम्म, विश्वस्तरीय नाटकहरूदेखि बेजोड कमेडीहरूसम्म, SBS Voiceland हेर्नुहोस् च्यानल 31 मा। पुरस्कार जित्न सफल नाटक, अन्तर्राष्ट्रिय खेलकुद र वृत्तचित्रहरू जसले तपाईँलाई प्रेरणा दिन्छन्। SBS A World of Difference, SBS तपाईँको टिभी च्यानल 30 मा र SBS Voiceland च्यानल 31 मा। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा। च्यानल 33 मा SBS फुडले स्वादिष्ट खानाका जानकारी र स्थानीय एवं अन्तर्राष्ट्रिय खानाका सर्वोत्कृष्ट नामहरू प्रस्तुत गर्दछ। SBS फुड 24 घण्टा च्यानल 33 मा।
0: र यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ SBS साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु मेलबर्नबाट म दिनिता रिसाल। हामी आइरहेका छौँ आज बिहिबार प्रत्यक्ष दिउँसो 2-3 बजेसम्म SBS साउथ एसियनमा, र तपाईँले हामीलाई पुनः प्रसारण भने SBS रेडियो 2 मा आइतबार अपरान्न 4-5 बजेसम्म सुनिरहनु भएको छ। र त्यसबाहेक हामीलाई हाम्रो वेबसाइट, पडकास्ट, क्याचअप रेडियो वा SBS अडियो एप सबै ठाउँमा सुनिरहनुभएका श्रोताहरू फेरि पनि म दिदिताको तर्फबाट नमस्कार र तपाईँको दिन शुभ नै बितिरहेको छ भन्ने आशा व्यक्त गर्न चाहन्छु। अब कार्यक्रम कस्तो लागिरहेको छ अवश्य पनि हामीलाई मेसेज गरेर साथ दिनुहोला। नम्बर म फेरि पनि भन्न गइरहेकी छु 0439799767, 0439799767। श्रोतावृन्द, आज बिहिबारको कार्यक्रम होइन, विकेन्ड आउन लाग्यो। यदि आइतबार सुनिरहनु भएको छ भने चाहिँ विकेन्ड जान लाग्यो एक हिसाबमा। तर अब फ्री टाइममा यसो के हेर्ने, नयाँ कुरा कहिले हुन्छ नि, अब नयाँ कुरा हेर्न मन लाग्छ, कता के हेर्ने भनेर त्यस्तो सोचिरहनु भएको छ भने चाहिँ तपाईँले SBS अन डिमान्डमा एउटा विशेष प्रस्तुति हेर्न सक्नुहुन्छ, द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रहमा। यसबाट चाहिँ तपाईँले भनौँ न घर बसी बसी अस्ट्रेलियाको यात्रा गर्न सक्नुहुन्छ, एपिवाई ल्यान्ड्सदेखि याराबासम्म भनेर पनि भन्न मिल्यो। यस श्रृङ्खलामा चाहिँ 10 जना कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहासहरूलाई केलाइएको छ। उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन्। र श्रोतावृन्द, यो जानकारीका साथ द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड SBS अन डिमान्डमा रहेको छ। र त्यस्तै गरी अब SBS अन डिमान्ड भनेपछि त्यहाँ तपाईँले हेर्न मिल्ने अर्को कुरा भनेको चाहिँ फिफा वर्ल्ड कप 2026। अवश्य पनि अब केही हप्ता मात्रै बाँकी छ होइन, जुन 12 सुरु हुँदैछ। तपाईँले सबै 104 खेलहरू प्रत्यक्ष निशुल्क SBS र SBS अन डिमान्डमा हेर्न सक्नुहुन्छ। रिप्ले, मिनी म्याच, हाइलाइटहरू सबै त्यहाँ उपलब्ध हुने नै छन्।
10: SBS नेपाली, SBS साउथ एसियनमा।
0: र यो धुनसँगै अवश्य पनि अब पालो भएको छ नेपालतिर लाग्ने, र ब्रेक अघि भने चाहिँ नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठसँगको कुराकानी जोड्ने। ब्रेक अघि हामीले अब सगरमाथा दिवसको उपलक्ष्यमा कुराकानी गर्दै सगरमाथा र नेपालसँग गहिरो सम्बन्ध रहेका केही अस्ट्रेलियनहरूको कुराकानी सुन्यौँ। अब चाहिँ नेपालतिर लागौँ होइन, नेपालमा पनि अब सगरमाथा चढेका केही नेपालीहरूसँगको कुराकानी गर्दा चाहिँ अब नेपाली महिला पर्वतारोही पूर्णिमा श्रेष्ठले यो वर्ष सहित गरेर हालसम्म 6 पटक सगरमाथा आरोहण गरेकी छन् र यसपालि भने उनी अघिल्लो बुधबार मे 20 सगरमाथाको चुचुरोमा पुगेकी थिइन् र यसैको 24 घण्टा अवधिमा 270 जना भन्दा बढी व्यक्तिहरूले सगरमाथा आरोहण गरे, जुन हालसम्मकै सबैभन्दा धेरै पनि हो र लामो नागबेली आकारको लस्करमा मानिसहरू सगरमाथा चढिरहेको तस्विर र भिडियोहरू सोसियल मिडिया र पारम्परिक सञ्चार माध्यमहरूमा पनि सार्वजनिक भएका थिए। तपाईँहरूले पनि देख्नु नै भयो होला होइन। अब एकै याममा 3 पटक सगरमाथा चढेर कीर्तिमान बनाइसकेकी श्रेष्ठसँग भने यसपटक सगरमाथामा देखिएको आरोहीहरूको जुन भिड र त्यसले आरोहणमा पारेको असरका बारे नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानीको यो छोटो भाग आज यो रेडियो कार्यक्रममा प्रस्तुत गर्न चाहन्छु।
11: सगरमाथा चढेर फर्किनु भएको छ, कस्तो रह्यो यसपालि गर्नुभयो?
12: किनकि मेरो यो चाहिँ एड्रेस चाहिँ फर्स्ट टाइम नहुनेर 6 टाइम हुँदाखेरि पनि मलाई पहिलो भन्नाले अहिलेसम्मको पाँचौँपल्ट चढेर राख्दा भन्दा पनि एकदमै धेरै गाह्रो र एकदम डिफ्रेन्ट अनुभव नै भयो।
11: कसरी?
12: म सबै कुरामा अवेक थियो, अब एडभेन्चर हो होइन, अब त्यो दिनमा चाहिँ धेरै ट्राफिक जाम थियो, त्यसको लागि पनि म कस्तो हुन्छ भन्ने कुरा पनि मलाई एकदम एक्सपिरियन्स थियो। वेदरको च्यालेन्ज पनि मलाई एक्सपिरियन्स थियो, अब हाई अल्टिट्युडको आफ्नो गाह्रो आफ्नो स्ट्यान्डर्डको पनि एक्सपिरियन्स थियो। सबै कुराको एक्सपिरियन्स हुँदाखेरि पनि अब मलाई के त्यहाँ के भयो भने मेरो आफ्नो अक्सिजन चाहिँ अक्सिजनको मास्क रेगुलेटर पनि हामी डबल बोक्दा फेरि पनि होइन, तर मसँग चाहिँ अर्कै समस्या आयो। के हो के हो भने मेरो अक्सिजनले काम गरेन र मेरो गाइडको अक्सिजन लिएर ऊ चाहिँ बिना अक्सिजनमा ऊ चाहिँ फर्किनु पऱ्यो। मेरो टपको सबै अब जामहरू सबै कुराहरूमा चाहिँ हामीलाई सबै कुराहरू राम्रो नहुने पनि त्यो कुरा चाहिँ अचानक त्यहाँ गएर चाहिँ प्रब्लम भएको कारणले गर्दाखेरि चाहिँ फेस गर्नलाई अनि त्यहाँ कसरी सर्भाइभ हुने मात्रै थियो, त्यो टपबाट चाहिँ कसरी सर्भाइभ भएर सबै कुराहरू अब गाह्रो भए पनि मैले सबै त्यो एक्सेप्ट थियो मेरो लागि यस्तो हुन्छ भन्ने चाहिँ मलाई पहिले नै सोच अवेर भइसकेको थियो होइन। अब जामको लागि भनेर प्रिपरेसन थियो, मेन्टली प्रिपरेसन थियो, तर अर्को कुरा चाहिँ हाम्रो त्यो अक्सिजनको कारणले गर्दाखेरि चाहिँ यो दुईजनामा एउटा मात्रै एकजना मात्रै अक्सिजन भयो, त्यो कसले खाने भन्ने मात्रै भयो। अनि त्यो चाहिँ मेरो गाइडले चाहिँ मलाई दियो, ऊ चाहिँ बिना गाइडको स्पेन हो, र त्यहाँदेखिबाट चाहिँ त्यो सर्भाइभ गरेर आउनु पऱ्यो, मेरो गाइडले रेस्क्यु गर्नु भयो। अनि त्यो चाहिँ मेरो लागि चाहिँ एकदम पहिलाको अब एमएस चढ्दाखेरिको भन्दा एकदम डिफ्रेन्ट
11: नभएको कुरा भयो। अब यही कुरा गरिराख्दाखेरि यसपालि चाहिँ सगरमाथा आरोहण गर्नु हो वसन्ती ऋतुमा, अब हालसम्मकै सबभन्दा धेरै अनुमति पत्र चाहिँ लेखर्नुहोस् कतिको भिड थियो?
12: सगरमाथा चाहिँ नेपाल र चाइना दुवै साइडबाट आरोह गर्ने गरेको थियो, तर यसपालि चाहिँ चाइनाको साइडमा चाहिँ स्टप थियो, त्यही भयो कारणले गर्दाखेरि चाइनापट्टिबाट चढिने क्राइमरहरू पनि नेपाल साइडबाट चढ्ने भएर चाहिँ त्यसको भिडको संख्या चाहिँ बढी। अब यो चाहिँ ओभरअल अब जस्तो भिड चाहिँ कहिले देख्यो भने अब यसको इफेक्ट चाहिँ जुन समेट विन्डो चाहिँ कम हुन्छ,
11: त्यसबाट पनि फेरि यसपालि हाई स्ट्रेक्सिङ डक्टरहरूले पार्टी बनाउनु अलिक समय पनि लाग्यो होइन, त्यसले पनि एकैचोटि चाप बढी भएको हो, सङ्ख्या पनि धेरै अनि एकैचोटि सबैजना
12: त्यो पनि हुनसक्छ के, तर सबमिटको डेटहरू त अब जस्तो मैले नर्मली अरू बेलामा सबमिट गरेको बेलामा पनि जसरी 19 गरेको हो होइन, तर अब अहिले मैले 20 गरेको हो, लास्ट इयर पनि 19 गरेको, 3 वर्ष चाहिँ मैले 19 कन्ट्रिब्युट गरेको थियो यो तिनपटक चाहिँ, तर अहिले 20 गरेको पहिले नै समिटको रुटहरू चाहिँ चाहिँ नै अब जस्तो मे 10, 8, 9 खुल्थ्यो, यसपालि अब अलिक ढिला पिलेको भयो कारणले गर्दा पनि सम्पूर्ण पनि कम भयो, अनि त्यही भएर पनि अलिकति जामको सङ्ख्या चाहिँ देखिने।
11: अब मे 20 चाहिँ होइन अहिलेसम्म सगरमाथामा एकै दिन सगरमाथा चढ्ने सङ्ख्या चाहिँ सबैभन्दा धेरै भयो, त्यो 270 बढी एकै दिन चढ्नु भयो भन्ने छ हो, तपाईँ पनि त्यही दिन चढ्नु भएको कस्तो भयो? त्यति धेरैजना एकैचोटि चढ्दाखेरि
12: त्यो बेलामा चाहिँ जुन हामी चाहिँ समेटको लागि समेट पुसको लागि क्याम्पबाट हिँड्यौँ होइन बेस क्याम्पबाट, त्यति बेलामा नै थाहा भइसकेको थियो मे 20 चाहिँ एकदमै धेरै भिड हुनेछ भनेर। त्यो चाहिँ अब जस्तो मैले कहिले पनि कल्पना गरेको थिएन के अरे कतिवटा अब म चाहिँ 2018 गयो होइन 23 गयो 24 गयो 25 26 जाँदाखेरिको त्यो क्याम्चीदेखिबाट भिड चाहिँ देखेको थिएन अनि म यसपालि चाहिँ मेरो त्यहाँ अब जस्तो समिट पुसको समिट डेहरूमा मात्र जस्तो जुन दिन क्याम्फोबाट हामी समिटमा जान्छौँ त्यो दुईमा मात्रै मैले एकदम ट्राकिङ जानेको त्यो अनिप गरेको थिएँ तर यो चाहिँ क्याम्पहरूबाट नै हाम्रो
0: र श्रोतावृन्द कुराकानी हामी सुन्दैछौँ नेपालकी महिला पर्वतारोही पूर्णिमा श्रेष्ठसँग नेपाल संवाददाता प्रतीक्षा दुलालले गर्नुभएको कुराकानी उनले चाहिँ हालसम्म यसपटक पनि गरेर 6 सगरमाथा आरोहण गरेकी छन् र हालै अब जुन एभरेस्ट ट्राफिक जाम भनेर भनी बताइँदै आएको छ होइन सञ्चार माध्यमहरूमा सोसियल मिडियाहरूमा त्यसबारेमा श्रेष्ठसँगको पुरा कुराकानी भने तपाईँले हाम्रो पडकास्टमा केही समयमा अवश्य पनि पाउन सक्नु नै हुन्छ वेबसाइटको ठेगाना हो sbs.com.au/nepali र श्रोतावृन्द यति भन्दै गर्दा अब हिमालको सगरमाथाको कुराकानी गर्दै गर्दा अब हिमाल सम्बन्धी नै गीत पनि सुन्नु परिहाल्यो होइन त्यस्तै एउटा रमाइलो गीत मैले लिएर आएकी छु चर्चित नेपाली ब्यान्ड नेपथ्यको गीत हो तपाईँहरूमध्येले कति ले सुन्नु भएको छ कि छैन हामीलाई बताउनु होला मेसेज गरेर गीतको बोल भने हिमाल चुचुरे

0: हिमाल चुचुरे नेपथ्यको गीत थियो, निकै रमाइलो गीत। तपाईँ सुन्दै हुनुहुन्छ एसपिएस साउथ एजेन्टमा नेपाली कार्यक्रम, तपाईँको साथमा छु म दिनिता। अहिले लागि भने पालो भएको छ आजको तेस्रो र अन्तिम ब्रेकको, त्यसपछि हामीसँग अन्य सामग्रीहरू र एउटा निकै नै विशेष रमाइलो गीत पनि रहेको छ, जसले चाहिँ तपाईँहरूमध्ये धेरैजनाको बाल्यकालका यादहरू ताजा गर्न सक्छन् है। कुन गीत हो त्यसको लागि चाहिँ सुन्दै गर्नुहोस् एसपिएस साउथ एजेन्टमा नेपाली कार्यक्रम।
1: SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
2: There's a reason some things just taste better. At Sharma's Kitchen, we don't cut corners. We don't add what doesn't belong. Just real milk, traditional methods, and products made the way they should be. From paneer to yogurt, ghee to khoya, every batch is crafted with care, right here in Australia. You'll taste it, you'll trust it. Sharma's Kitchen. Yes, there is a difference.
3: Want to enjoy the sights of South Asia whilst you listen to the sounds of SBS South Asian? We've got you.

0: र श्रोतावृन्द, भए त बाल्यकालका केही यादहरू ताजा। यो गीत मेरो गाउँ ज्यामिरे जमुनीको छोरो भनेर पनि चिनिन्छ होइन। आज यो गीत मैले बजाउनुको कारण छ होइन, विशेष दिन भएको हुनाले यो गीत हामी आज लिएर आएका छौँ। यस गीतका रचनाकार भनौँ न गीतकारको चाहिँ आज जन्मदिन रहेको छ, कवि रामबाबु सुवेदीको। सन् 1947 27 कास्कीमा जन्मिएका कवि रामबाबु सुवेदीको आज नेपाली क्यालेन्डर अनुसार भने आज 80 जन्मोत्सव परेको छ। उनी विक्रम सम्वत 2004 जेठ 14 कास्कीको हंसपुरमा जन्मिएका हुन्। र आजको अब यो तेस्रो ब्रेक अघि मैले भने चाहिँ अब यही गीतको बारेमा छोटो कुराकानी गर्नतर्फ लागौँ। आइतबार बिहानै र मेरो गाउँ ज्यामिरे जस्ता चर्चित बाल गीतका लेखक रहेका उनीसँग काठमाडौँको बुढानीलकण्ठ स्कुल र युकेको इटन कलेज जस्ता नाम चलेका शैक्षिक संस्थाहरूमा 3 दशकभन्दा बढी समय नेपाली विषयको अध्यापन गरेको अनुभव छ। साहित्यकार सुवेदी, प्रख्यात त्रिशक्ति पट्ट, प्रबल गोर्खा दक्षिण बाहु, साझा बाल साहित्य पुरस्कार, शिक्षा पुरस्कार, सुप्रबल जनसेवा श्री सहित अनेकौँ पुरस्कार सम्मानित पुरस्कारबाट सम्मानित भएका छन् भने उनी विभिन्न साहित्यिक संस्थाहरूसँग पनि आबद्ध रहेका छन्। अब तपाईँहरूलाई चाहिँ स्कुल पढ्दा हुन्छ नि सानोमा अब यो गीत गाएको याद छ कि छैन भनौँ न, अब गीत गाउने प्रतियोगिताहरू होइन, साहित्यका विभिन्न कविता वाचन भनौँ, विभिन्न कार्यक्रमहरू हुन्छ नि त स्कुलमा, अब त्यस्तै सन्दर्भमा अब धेरैजनालाई यो गीत पनि याद हुनसक्छ। र यही सन्दर्भमा नेपाल संवाददाता गिरीश सुवेदीले रामबाबु सुवेदीसँग उनको साहित्यिक जीवन, नेपाली बाल साहित्य लगायतका विषयमा कुराकानी गर्नुभएको छ। सो कुराकानीको छोटो अंश आज हामी लिएर आएका छौँ। मेरो गाउँ ज्यामिरे यो गीत चाहिँ कसरी बन्न पुग्यो होइन, अनि विद्यार्थीहरू अब जुन साना साना कलिला आवाजहरू सुन्नुभयो तपाईँले यो गीतमा, त्यो चाहिँ कसरी छानिएका थिए भनौँ न होइन, त्यो त्यसबारेमा चाहिँ रामबाबु सुवेदीसँगको कुराकानीको यो छोटो अंश आज तपाईँहरूको लागि हामी पस्कन गइरहेका छौँ।
1: यो पढाउँदाखेरि मान्छेले के थान्छन्, शिक्षकहरूले के थान्नुहुन्छ भने बच्चाहरूलाई बालकहरूलाई हामी पढाइन्छ, होइन, हामीले पनि पढ्छौँ, बालकहरूबाट कयौँ कुरा हामीले पनि पढिन्छ र ती कुराहरू बालकले के चाहन्छ, बालकले के शब्दलाई, के भावलाई, के गीतलाई, के सङ्गीतलाई उसले मन पराउँछ त्यो भनेको मनोविज्ञान हो। त्यसलाई सकेसम्म मैले पनि बुढानीगण्ड स्कुलमा पढाउँदाखेरि के पनि प्रयोग गरेँ भने मैले गीत लेखेँ, 10 गीत 5 कक्षामा लगेर, 3 हुन्थ्यो 5 कक्षा पनि, 3 5 कक्षामा लगेर सुनाएँ र उनीहरूलाई नम्बर देऊ भने, र मैले ती 10 गीतमा जुन सबभन्दा उनीहरूले धेरै नम्बर दिएको गीत थियो, मेरो गाउँ ज्यामिरे, जमुनीको छोरोमा, काले भन्छन् मलाई, तर मान्छे गोरुमा, त्यो गीत अहिले नेपालको 1 गीत बालकहरूको लागि, आइतबार बिहानै घामसित उठ्यो म, त्यस्ता उनीहरूले मन पराएका गीतहरू

0: अहिले बजारमा बच्चाहरूको बिचमा बढी मन पराइएका
1: र मेरो गाउँ ज्यामिरे होइन त, यो गीतको बारेमा चाहिँ गीत कसरी छानिएको थियो भन्ने निकै नै रोमाञ्चक कथा पनि सुन्यौँ साहित्यकार रामबाबु सुवेदीबाट। उनीसँगको पुरा कुराकानी भने हाम्रो वेबसाइटमा उपलब्ध हुने नै छ श्रोतावृन्द। अब आज तपाईँले हामीलाई बिहिबार प्रत्यक्ष सुनिरहनु भएको छ भने चाहिँ अब आज विशेष मिति परेको हुनाले होइन उनको जन्मदिनको अवसरमा जन्मदिनको शुभकामना दिँदै उनको 80 जन्मोत्सव हो आज नेपाली पात्र अनुसार, र त्यही सन्दर्भमा यो कुराकानी सुन्यौँ नेपाल संवाददाता गिरीश सुवेदीबाट। र अहिलेको लागि भने सायद यही गीत नै फेरि अलिकति सुनौ होला होइन त।

0: र श्रोतावृन्द, मेरो गाउँ ज्यामिरे जामुनीको छोरोमा यो निकै नै रमाइलो र मिठो गीत सुन्यौँ। तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म दिनिता, र भर्खरै कुराकानी पनि सुनेका थियौँ होइन यस गीतका लेखक भनौँ न साहित्यकार रामबाबु सुवेदीसँगको पुरा कुराकानी भने अवश्य पनि हाम्रो वेबसाइटमा तपाईँले केही समयमा पाउन सक्नु नै हुन्छ। र अहिलेको लागि भने हामी अवश्य पनि कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुगिसकेका छौँ, तर फेरि पनि एकपटक फर्किएर हिमाललाई नै हेर्ने समय भएको छ श्रोतावृन्द। अब हिमालय डे, एभरेस्ट डे, सगरमाथा दिवस भनेर पनि धेरैवटा नामहरूले चिनिन्छ होइन। यो दिन चाहिँ नजिकै आउँदै गरेको बेला अब अर्का एक पर्वतारोहीसँगको कुराकानीको पनि छोटो अंश हामी प्रस्तुत गर्न गइरहेका छौँ कार्यक्रममा। अब सगरमाथामा जुन एउटा एक हिसाबले अब मान्छेहरूको धेरै नै चाप, र अब यस वर्ष त एकै दिनमा नै 270 जनाले सबमिट गरेको भन्ने एउटै सिजनमा भन्ने जुन एकदम अहिले चर्चाको विषय, र धेरैले चाहिँ सुरक्षालाई लिएर पनि प्रश्नहरू उठाइरहेका छन् होइन। अब यसमै अर्का एक पर्वतारोहीको पनि भनाइ सुन्नतर्फ लागौँ। तेन्जिङ डेभिड शेर्पा, जसले चाहिँ 5 दिनभित्र सगरमाथा, लोत्से र नुप्सेको सफल आरोहण गरी एकै सिजनमा दुर्लभ एउटा अब ट्रिपल क्राउन पुरा गरेका छन् होइन। पेसाले फिजियोथेरापिस्ट रहेका उनी एक पर्यटन व्यवसायी पनि हुन्, र उनले हालै मे 20 सगरमाथाको आरोहण गरे, जुन दिन चाहिँ एकै दिनमा सबैभन्दा बढी आरोहीहरूले विश्वको सर्वोच्च शिखर टेकेका थिए। अब यसले चाहिँ सुरक्षाको दृष्टिकोणबाट चाहिँ कस्तो असर पार्छ वा पार्दैन, सुनौ तेन्जिङ डेभिड शेर्पाबाट।
1: You're, for example, stuck up on traffic and it's very windy and cold, then chances of frostbite might be higher. Things like you're running out of oxygen. But that is all mitigated by good preparation. So if you know which teams are on the mountain, if you know that certain teams move together, for example, so then it's very difficult to pass them by. If you know that there's going to be long queues, you make sure you have enough oxygen with you. So again, every problem does have a solution. So for us, yes, there was a crowd on the mountain, but we considered all of that before we went, and we made sure that all of our clients had everything they needed, and specifically as well, timings and what time we left.
0: र तेन्जिङ डेभिड शेर्पासँगको पुरा कुराकानी चाहिँ नेपाल संवाददाता प्रतीक्षा दुलाले गर्नुभएको कुराकानी केही समयमा हामी हाम्रो वेबसाइटमा पनि राख्ने नै छौँ। र यो सँगै हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन। र यो सँगै हामी अब कार्यक्रमको अन्त्य अन्त्यमा आइपुगिसकेका छौँ। श्रोतावृन्द, आजको कार्यक्रम कस्तो लाग्यो अवश्य पनि हामीलाई प्रतिक्रिया पठाउनुहोला। हाम्रो इमेल ठेगाना हो nepali.program@sbs.com.au। र अब घडीले पनि अब सेकेन्डहरू गर्दैछ होइन, अन्तिम गीत सुन्ने पालो भएको छ। यो निकै नै चर्चित गीत हाल चर्चामा रहेको नयाँ चलचित्र लाइफ ड्यामेजबाट ब्युटिफुलम, यो गीतका साथ म दिनितालाई पनि कार्यक्रमबाट विदा लिने अनुमति दिनुहोस्। यहाँहरूको बाँकी दिन शुभ बितोस्। नमस्ते।